आं बाइयाफोरो पान्दा खालामनि बागै आं बाइया सुखजरा लगेरमानि बागै ओंखाय आं दिनै अरन्न बासा सिनायनि रग जतन काहाम गोरों दं बायदि दाय जिनि पान्दा रग्न खानावै दंदि गोरोङै दंदि होनै ककसारै दायनि रग्न जतन खुलुमा बाय हाम बाइयाफोरै दिनै अरन्न बासा सिनु थांते थांते नरकनि बागै रोजाबमुं तांसा कालांगै।